0: تک سخت کارروائی کی ہدایت، بیڑ ضلع میں فوری طور پر خشک سالی کا اعلان کیا جائے، رکن اسمبلی دھننجے منڈے کا مطالبہ، جالنہ میں شادو مڈی کی 5000 سے زائد گنیش مورتیوں کی تیاری کا عالمی ریکارڈ، اور چائنا ماسٹرز بیڈمنٹن ٹورنامنٹ کے مردوں کے ڈبلز میں بھارت کی ساتوک چراغ جوڑی سیمی فائنل میں داخل۔ اسی کے ساتھ آکاشوانی سے علاقائی خبریں ختم ہوئی۔ اس کے بعد ہمارے مرکز کا اگلا مراٹھی بلٹن ٹھیک 11 بجے نشر کیا جائے گا۔
1: दोनशे 29.9 मीटर्स अर्थात 1305 किलोहर्ट्स वर आकाशवाणीचं हे परभणी केंद्र आहे। प्रसारित करीत आहोत लखलख चंदेरी हा कार्यक्रम। कार्यक्रमात सुरुवातीला ऐकूयात लता मंगेशकर यांच्या स्वरात संत ज्ञानेश्वर महाराजांची रचना। रचना आहे भरत व्यास यांची। संगीत दिले लक्ष्मीकांत प्यारेलाल यांनी। तत्पूर्वी ऐका
2: आई बाई अक्का मामा आणि काका 100 गोष्टी।